0: पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुनाउन लागिरहेका छौ लोकनी आधुनिक प्रस्तुति। प्रथममा सिकानुहोस् यो लोकभाग यमुना देवानको स्वरमा, जसमा शब्द अनि संगीत गणेश कुमार घिसिङको।
1: दिदी बहिनीहरू सबै रोपाइको लागि तयारी छिन्। धानको बिउहरू ठिक्क पारिराखेका छ।

सूचना आगामी 8 जुलाई 2026 को बुधवार साँझ 5:05 देखि स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टेडियममा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरू बारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरू बारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354239931703542399931 0354239931317। याद राख्नुहोला आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ। कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् यो आधुनिक गीत समीर मुखियाको स्वरमा जसमा शब्द अनि सङ्गीत समीर मुखियाकै।

आकाशवाणी हो समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर जीएसटीबाट सरकारलाई जुन महिनामा 1,94,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डक्टर्स दिवसको अवसरमा देशभरिका डक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री

सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। उहाँले आन्ध्र प्रदेशको अनन्तपुरमा केन्द्रीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, युवाहरूको ऊर्जाले प्रतिभा अनि प्रतिबद्धता समावेशी अनि समृद्ध राष्ट्रको निर्माणमा निर्णायक भूमिका निभाउनेछ। राष्ट्रपतिले भन्नुभयो, तीव्र गतिमा बदल्दै गरेको तकनिकको समयमा सिक्ने प्रक्रिया जीवनभरि जारी रहनुपर्नेछ। यस अवसरमा राष्ट्रपतिले 1268 छात्रहरूलाई डिग्री प्रदान गर्नुभयो अनि 56 मेधावी विद्यार्थीहरूलाई स्वर्णपदकद्वारा सम्मानित गर्नुभयो। डिजिटल इन्डिया कार्यक्रमले देशभरिमै नागरिकहरूलाई जोड्ने, सिक्ने, लेनदेन गर्ने अनि सरकारी सेवाहरूको लाभ उठाउने तरिकालाई परिवर्तित गरेको छ। विगत 11 वर्षमा भारतले बृहत मात्रामा विश्वको सबैभन्दा ठूलो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर इकोसिस्टम मध्ये एकलाई तयार गरेको छ। डिजिटल प्लेटफर्मले ग्रामीण अनि कम्ती सुविधा भएका इलाकाहरूमा हेल्थ केयर, शिक्षा, कौशल विकास, खेती अनि कल्याणकारी योजनाहरूसम्म पहुँचलाई बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इन्डिया अभियानको 11 वर्ष भएकोमा श्री मोदीले भन्नुभयो, यस पहलको असर मानिसहरूको जीवनको हरेक क्षेत्रमा देखिएको छ। उहाँले भन्नुभयो, डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले सरकारी सहायता पारदर्शिताको साथ सिधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, डिजिटल इन्डियाले नवाचारलाई देशको कुना कुनासम्म पुर्याएको छ। श्री मोदीले भन्नुभयो, यस पहलले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार अनि सरकारी सेवाहरूमा पनि सुधार भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, एआई, सेमिकन्डक्टर अनि क्वान्टम कम्प्युटिङ जस्ता नयाँ तकनिकहरूको क्षेत्रमा भारत तीव्र गतिमा अघि बढिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, सरकारले डिजिटल कनेक्टिभिटीको विस्तार गरेर डिजिटल शासनलाई दरिलो बनाएको छ अनि सार्वजनिक सेवाहरूसम्म पहुँचमा सुधार गरेर भारतलाई एक डिजिटल राष्ट्रमा परिवर्तित गरेको छ। डिजिटल इन्डिया पहलको 11 वर्ष पुरा भएको उपलक्ष्यमा श्री शाहले भन्नुभयो, देशले इन्टरनेट कनेक्टिभिटी, डिजिटल बुनियादी ढाँचा अनि प्रौद्योगिकी आधारित शासनमा महत्त्वपूर्ण प्रगति देखेको छ। सोसियल मिडिया पोस्टमा उहाँले भन्नुभयो, अब 103 करोडभन्दा अधिक मानिसहरू इन्टरनेटसित जोडिएका छन्, जबकि 2,20,000 भन्दा अधिक गाउँहरूलाई भारत नेटसित जोडिएको छ। गृहमन्त्रीले भन्नुभयो कि प्रत्यक्ष लाभ हस्तान्तरणका लाभार्थीहरूलाई 51 लाख करोड रुपियाँभन्दा अधिकको हस्तान्तरण सम्भव भएको छ अनि भारतले अब विश्वको लगभग आधा डिजिटल लेनदेन गर्दछ। वस्तु अनि सेवा कर जिएसटीबाट सरकारलाई जुन महिनामा 194,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। यो गत वर्ष जुन महिनाको तुलनामा 13.9% अधिक हो। वित्त मन्त्रालयले भनेको छ, जुन महिनामा घरेलु जिएसटी सङ्ग्रह 134,774 करोड रुपियाँ रह्यो र यो गत वर्षको तुलनामा 6.5% अधिक हो। त्यही आयातमा जिएसटी सङ्ग्रह 34.6% बढेर 60,038 करोड रुपियाँ भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उपराष्ट्रपति सिपी राधाकृष्णनले डक्टर्स दिवसको अवसरमा देशभरिका डक्टरहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले मानवताको सेवामा डक्टरहरूको समर्पण, करुणा, कौशल अनि अटुट प्रतिबद्धताको सराहना गर्नुभयो। श्री राधाकृष्णनले भन्नुभयो, देशले विगत केही वर्षहरूमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले विश्वको सबैभन्दा ठूलो कोभिड टिकाकरण अभियान आयुष्मान भारत पहलको माध्यमद्वारा सस्तो स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य सेवा संरचनालाई बलियो बनाउने अनि डिजिटल स्वास्थ्य सेवालाई तीव्र रूपमा अपनाउनाले देशको असल स्वास्थ्यको दिशामा महत्त्वपूर्ण उपलब्धिको रूपमा रेखाङ्कित गर्नुभयो। स्वास्थ्य मन्त्री

0: जगत प्रकाश नड्डाले आज डक्टर्स डेको अवसरमा स्वास्थ्य जगतका मानिसहरूलाई उनीहरूको अटुट समर्पणका लागि बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री नड्डाले देशभरिकै डक्टरहरूको उत्कृष्ट प्रोफेसनलिजम अनि मानवताप्रति उनीहरूको सेवाको सराहना गर्नुभयो। उहाँले डक्टरहरूलाई देशको स्वास्थ्य प्रणालीको आधार बताउनुभयो। उनीहरूले मानिसहरूको समस्याको समाधान गर्ने, ज्यान बचाउने अनि रोगीहरूको हेरचाहमा उचित मानदण्ड बनाइ राख्नका लागि उनीहरूको अथक प्रयासहरूको स्मरण पनि गर्नुभयो।
1: On the occasion of Doctor's Day,
2: मैं चिकित्सा जगत से जुड़े सभी डॉक्टरों के प्रति अपनी हार्दिक सराहना और कृतज्ञता व्यक्त करता हूँ। उनकी अटूट निष्ठा, उत्कृष्ट पेशेवर प्रतिबद्धता और मानवता के प्रति समर्पित सेवा हम सभी के लिए प्रेरणादायक है। डॉक्टर हमारे स्वास्थ्य तंत्र की आधारशिला हैं। वे निरंतर लोगों के रोग को दूर करने, उनके जीवन की रक्षा करने और मरीजों को सर्वोत्तम उपचार उपलब्ध कराने के लिए समर्पित भाव से कार्य करते हैं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन अमिस्तार अन्तर्गत भेनेजुएलामा राहत कार्यहरूमा जुटेका भारतीय डाक्टरहरू अनि चिकित्सा कर्मीहरूको सराहना गर्नुभएको छ। सोसियल मिडिया सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, कठिन समयमा आवश्यकतामा परेका मानिसहरूको सेवाका लागि उनीहरूको समर्पण प्रेरणादायक छ। उहाँले अझ भन्नुभयो, सङ्कटको घडीमा चिकित्सा कर्मीहरूले आफ्नो जिम्मेवारी पूर्ण निष्ठापूर्वक निभाउने गर्दछन्। भेनेजुएलामा आएको भीषण भुइँचालोपछि भारतले राहत अनि बचाउका लागि अपरेसन अमिस्तात सुरु गरेको थियो। यस भुइँचालोमा धेरै संख्यामा ज्यान मालको क्षति पनि भएको थियो। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। टोलीले पहिले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक पूर्वी सियाङ जिल्लाको पासीघाटको सर्वेक्षण गरे र त्यसपछि जमिनमा भएको क्षतिको मूल्याङ्कन गर्न बोइङ गाउँको भ्रमण गरे। अचानक आएको बाढी र पहिरोले गाउँका 20 बढी घरहरू डुबेको छ र धानखेत, फसल र पशुधनमा व्यापक क्षति पुर्याएको छ, जसले गर्दा धेरै परिवारहरू विनाशबाट पीडित भएका छन्। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले विस्थापित गाउँलेहरूसँग भेट गर्नुभयो र केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोगको वाचा पनि गर्नुभयो।
1: संकटको समय प्रधानमन्त्रीजीको मार्गदर्शनमा केन्द्र सरकार पूरी तरह अरुणाचल प्रदेशको साथ खडी है। क्षतिका आकलन करके कैसे अधिकतम मदद की जाए, ने भाई बहनों का अरुणाचल प्रदेश का प्रयास किया जाएगा। गृहमन्त्री जी की अध्यक्षता में कमेटी होती है, वो पूरी स्थिति का आकलन करके अतिरिक्त सहायता अरुणाचल प्रदेश की करेंगे।
0: संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि परफ थानिनी हरिसले भन्नुभएको छ कि भारत सम्प्रभु फिलिस्तिनको स्थापनाका लागि बातचितद्वारा दुई राष्ट्रिय समाधानको समर्थन गर्दछ। यो समाचार युट्युबमा @EIR खरसिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी र बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्ट प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर GST सरकारलाई जुन महिनामा 194,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति सीबी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेशको भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग भेट गर्नुभएको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।

श्रद्धाले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई। अब प्रस्तुत छ यो लोकगीत चन्द्रदीप वाइवा, सुदीप वाइवा, यमुना देवानको समूह स्वरमा, जसमा शब्द अनि सङ्गीत गणेश कुमार घिसिङको।

उत्तर अमेरिकाको समर फ्यान्सी फुड सो 2026 भारतको सहभागिता आलेख विदेश सेवा डेस्क एनएचडी आकाशवाणी अनुवाद तथा वाचिका सविता छेत्री समर फ्यान्सी फूड 2026 रहेको इन्डिया पेभिलियनले जुन 28, 2026 ज्याकब के जाविट्स कन्भेन्सन सेन्टरमा उत्तरी अमेरिकाको प्रमुख विशेष खाद्य प्रदर्शनीमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता देखाएको छ। यसको उद्घाटन न्यूयोर्क स्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधान र अन्तर्राष्ट्रिय रूपमा प्रशंसित शेफ लेखक र टाइम 100 सम्मानित शेफ विकास खन्नाले संयुक्त रूपमा गरेका थिए। पेभिलियनले संयौं भारतीय खाद्य ब्रान्ड निर्यातकर्ता र नवप्रवर्तकहरूलाई एउटै छानामुनि ल्याउँदछ।

भारत सरकारको वाणिज्य विभाग अन्तर्गत कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले र भारत व्यापार प्रवर्धन संगठनद्वारा संयुक्त रूपमा प्रदर्शन गरिएको भारत मण्डपमले विश्वभरिका खरिदार खुद्रा विक्रेता र वितरकहरूलाई भारतको कृषि तथा प्रशोधित खाद्य उद्योगको समृद्धि विविधता र गुणस्तर प्रदर्शन गर्दै भारतीय खाद्य उत्पादनहरूको बढ्दो विश्वव्यापी मांगलाई मनाउँदछ। समर फ्यान्सी फूड शोमा भारतको सबैभन्दा ठूलो प्रदर्शनीमा बासमती चामल, मसला, तयार खाना, पेय पदार्थ, जैविक उत्पादन, जमेको खाना, खाजा र मूल्य अभिवृद्धि, कृषि उत्पादनहरू सहित विभिन्न श्रेणीका निर्यातकर्ताहरू समावेश छन्, जसले विश्वको सबैभन्दा छिटो बढ्दो खाद्य निर्यात गन्तव्यहरूमध्ये एकको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। मण्डपमा रहेको प्रमुख आकर्षण भारतीय आँप प्रदर्शनी हो, जसमा नवीन आँपमा आधारित पाक कला सृजनाहरूसँगै 6 प्रिमियर निर्यात प्रजातिहरू पनि समावेश छन्। प्रदर्शनले भारतको आँपको समृद्ध विविधतालाई प्रकाश गर्दछ र फलफूलको विश्वको अग्रणी उत्पादको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। आगन्तुकहरूले क्युरेट गरिएको बासमती पाककला प्रदर्शनीको पनि अनुभव गरे, जहाँ प्रिमियम भारतीय बासमती चामल प्रयोग गरेर तयार पारिएका विभिन्न परिकारहरूले अन्तर्राष्ट्रिय स्तरमा यसको बहुमुखी प्रतिभा प्रदर्शन गर्दछ। मिशेलिन तारांकित शेफ हेमन्त माथुरले आगन्तुकहरूको लागि हरेक दिन भारतीय परिकारहरूको नमूना मेन्यू तयार गर्दछ। प्रदर्शनले अद्वितीय सुगन्ध, बनावट र गुणस्तरलाई हाइलाइट गर्दछ, जसले भारतीय बासमती चामललाई विश्वव्यापी बजारमा मनपर्ने विकल्प बनाएको छ। प्रमाणिक भारतीय खानाको विश्वव्यापी माग बढ्दै जाँदा भारत मण्डप कृषि र खाद्य मूल्य श्रृङ्खलाका लाखौं मानिसहरूको सामूहिक प्रयासद्वारा सञ्चालित विश्वभरिका भारतको फार्म र कारखानाहरूदेखि भोजन तालिकासम्मको यात्राको एक शक्तिशाली प्रतीकको रूपमा खडा छ। समर फ्यान्सी फूड 2026 सबैभन्दा ठूलो भारत मण्डपमको उद्घाटनमा खुशी व्यक्त गर्दै आइटीपीओका प्रबन्धक निर्देशक डाक्टर नीरज खरवालले पनि आइटीपीओ र एपीईडीए बीचको सहकार्य भारतको खाद्य निर्यातको लागि अत्यधिक लाभदायक हुने बताएका छन्। न्यूयोर्कस्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधानले मण्डपलाई भारतको खाद्य निर्यात र संयुक्त राज्य अमेरिकामा ब्रान्ड उपस्थितिलाई अझ बलियो बनाउने ऐतिहासिक पहलको रूपमा वर्णन गरे। उनले भने कि समर फ्यान्सी फूड शोमा भारत मण्डप अमेरिकी बजारमा विस्तार गर्न चाहने भारतीय ब्रान्डहरूको लागि एक बेन्चमार्क पहल हो र यसले भारतको खाद्य उद्योगको विश्वास, क्षमता र गुणस्तरलाई प्रतिबिम्बित गर्दछ। उनले अझ भने कि उद्घाटनमा शेफ विकास खन्नाको उपस्थिति महत्वपूर्ण थियो, किनकि उनी लगभग 3 दशकदेखि भारतको सफ्ट पावरका महान राजदूतहरूमध्ये एक हुन्, जसले खानाको विश्वव्यापी भाषा मार्फत पश्चिममा भारतको संस्कृति, परम्परा र मूल्य मान्यताहरू पुर्याएका छन्। उद्घाटन भारतको खाद्य निर्यातको लागि एक परिभाषित समयमा भएको छ। व्यापार अनुमानका अनुसार भारतीय उपभोक्ता प्याकेज गरिएका खाद्य उत्पादनहरूको लागि उत्तर अमेरिकी बजारले आगामी दशकमा अनुमानित $30-50 बिलियन अवसरको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।

103.5 मेगाहर्ज को ध्वनि तरंगमा हामी आकाशवाणी बाटो गरिरहेका छौं। समय यस बेला दिउँसोको 3 बजिरहेछ श्रोता, र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौं केही मनोरञ्जनपूर्ण हिन्दी चलचित्रका गीतहरू। त प्रथममा स्वीकार्नुहोस् चलचित्र केदारनाथबाट देवी देव नेगीको स्वरमा।

सुनोस एक सूचना। आगामी 8 जुलाई 2026 को बुधवार साझा 5:05 देखि स्वास्थ्य संबंधी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईसा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईसा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 03-54-23-99-317। याद राख्नुहोला आगामी 8 जुलाई 2026 बुधवार साँझ 5:05 देखि यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ। अब अघिल्लो प्रस्तुतिहरू समक्ष लिएर आएका छौँ चलचित्र इक्सबाट उदित नारायण अनि अलका याग्निकको स्वरमा।

0: आकाशवाणी सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान र किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। टोलीले पहिले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक पूर्वी सियाङ जिल्लाको पासीघाटको सर्वेक्षण गरे र त्यसपछि जमिनमा भएको क्षतिको मूल्याङ्कन गर्न बोइङ गाउँको भ्रमण गरे। अचानक आएको बाढी र पहिरोले गाउँका 20 बढी घरहरू डुबेको छ र धानखेत फसल र पशुधनमा व्यापक क्षति पुर्याएको छ, जसले गर्दा धेरै परिवारहरू विनाशबाट पीडित भएका छन्। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले विस्थापित गाउँलेहरूसँग भेट गर्नुभयो र केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोगको वाचा गर्नु

0: आज आकाशवाणी गुवाहाटीको स्थापना दिवसको शुभकामना व्यक्त गर्दै यो केवल एउटा संस्थाको नाम मात्र नभएर आसामको संस्कृति र सामाजिक जीवनको अभिन्न अध्याय रहेको बताउनुभयो। मुख्यमन्त्रीले सोसियल मिडिया पोस्टमा यसको स्थापना देखिने आकाशवाणी गुवाहाटी असंख्य कलाकार, साहित्यकार, पत्रकार र श्रोताहरूको हृदयमा विशेष स्थान रहेको बताउनु भएको छ। उहाँले यस प्रतिष्ठित संस्थासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना र बधाई दिनुभयो। मुख्यमन्त्री डाक्टर शर्माले आकाशवाणी गुवाहाटीको आसामिया भाषा, साहित्य, संगीत र लोक संस्कृतिको समृद्ध विरासतलाई विश्व मञ्चमा ल्याउने र आउने पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थापना दिवसमा संस्थाको निरन्तर प्रगति र सफलताको पनि कामना गर्नुभयो। भारतीय जनता पार्टी सिक्किमले राजधानी गान्तोकमा कथित आतंकवादी संगठनसँग आबद्ध एक व्यक्तिको हालै भएको पक्राउले सिक्किमका लागि गम्भीर चेतावनी दिएको बताएको छ। भाजपा सिक्किमले यस घटनालाई शान्ति, सद्भाव र सौहार्दपूर्ण सह अस्तित्वको आधारमा स्थापित राज्यको पहिचानमाथि गम्भीर चुनौती ठहर गरेको छ। प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटियाले आज जारी प्रेस विज्ञप्तिमा भन्नुभएको छ, जाँचबाट अत्यन्त चिन्ताजनक तथ्यहरू सार्वजनिक भएका छन्। अभियुक्त विगत केही वर्षदेखि एक आतंकवादी संगठनसँग सक्रिय सम्पर्कमा रहेको, भारतीय सेनाका शिविरहरू तथा सीमावर्ती रणनीतिक सुरक्षा संरचनाहरूको निगरानी गरी संवेदनशील जानकारी पठाउँदै आएको खुलेको छ। अझ चिन्ताको विषय, उक्त व्यक्तिले आर्थिक प्रलोभन देखाइ सिक्किमका युवाहरूलाई उग्रवादी विचारधारातर्फ आकर्षित गर्ने प्रयास समेत गरिरहेको पाइएको छ। उल्लेखनीय छ, राजधानी गान्तोकबाट एक संदिग्ध युवकलाई पक्राउ गरिएको छ, जसको सम्बन्ध देशविरोधी तत्त्वहरूसँग हुन सक्ने आशंका गरिएको छ। यस घटनाको सम्बन्धमा जाँच जारी रहेको छ। गुवाहाटीको लोकप्रिय गोपीनाथ बरदोलोई अन्तर्राष्ट्रिय हवाई अड्डामा हिजो राति केन्द्रीय औद्योगिक सुरक्षा बलको जवानहरूले मुम्बई जाने उडानमा चढ्न अघि दुई बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेका छन्। पक्राउ परेका अभियुक्तहरूको पहिचान राणा मोल्ला र मफुजा अख्तर लिमाको रूपमा गरिएको छ। दुवै बङ्गलादेशी नागरिक हुन्। हवाई अड्डाको नयाँ सञ्चालनमा आएको टर्मिनल दुईमा मुम्बई जाने आकाशा एयरको उडानमा चढ्न अघि नियमित जाँच को क्रममा उनीहरूलाई शङ्काको आधारमा रोकिएको थियो। विस्तृत अनुसन्धानको क्रममा सिआइएसएफले नक्कली भारतीय आधार कार्ड सहित धेरै शङ्कास्पद कागजातहरू बरामद गरेको छ। प्रारम्भिक सोधपुछपछि दुईजनालाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि आजरा पुलिसलाई बुझाइएको थियो। गुवाहाटीको पञ्चबारी क्षेत्रमा पुलिसले लगभग 13 लाख रुपियाँ बराबरको जाली भारतीय नोट बरामद गरेको छ। यस घटनामा संलग्न 3 जना कथित जाली नोट तस्करलाई पक्राउ गरिएको छ। पुलिस अनुसार पक्राउ परेका संदिग्धहरू उत्तर प्रदेशको कानपुरबाट गुवाहाटी आएका थिए र सहरमा जाली नोट तस्करी प्रसार गर्ने योजनामा थिए। कारवाहीको क्रममा पुलिसले जाली नोटसँगै उत्तर प्रदेशमा दर्ता भएको गाडी पनि बरामद गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। 3:45 समाचारको अघिल्लो श्रृङ्खलाको साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारण। कार्यक्रमको अर्को प्रस्तुति स्वीकार्नुहोस्। विश्वमा हामी

नमस्ते। कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई स्वागत एवं अभिनन्दन। श्रोतागण, यो त सर्वविदित कुरो नै हो कि हाम्रो जीवनमा प्रत्येक दिनको एउटा छुट्टै विशेषता अनि महत्त्व रहेको हुन्छ। त्यो चाहे आफ्नो जन्मदिन होस् या आफ्नो कतिपय आत्मीय व्यक्ति विशेषहरूको, अनि चाहे कुनै विशेष पर्वहरूको नै किन नहोस्, हामी त्यस दिनलाई धुमधामको साथ पालन गर्ने गर्छौँ। उसरी नै आज पनि एउटा विशेष दिन परेको छ। के तपाईँलाई थाहा छ आज कुन विशेष दिन हो भने? आज कुन तारिक हो? याद त होला नै हजुरहरूलाई। यदि याद छैन भने पनि म हजुरहरूलाई बताइहाल्नेछु नि, सुर्ताउनु पर्दैन। आज हो 1 जुलाई। अनि के हजुरहरूलाई थाहा छ आजको दिनको विशेषता? आजको दिन त्यस्ता व्यक्तिहरूलाई सम्मान जनाइने अनि उनीहरूद्वारा हामीलाई गरिने सेवाको महत्त्व बुझी धन्यवाद दिने दिन, जसलाई हामी भगवान्को दोस्रो रूप भन्ने गर्छौँ। हजुर, म कुरा गरिरहेको छु हामी दुःख बिमार हुँदा हाम्रो हेरचाह गर्ने या भनौँ

भारतमा प्रसिद्ध चिकित्सक तथा पश्चिम बङ्गालका दोस्रो मुख्यमन्त्री डाक्टर विधानचन्द्र रायको सम्मानमा प्रत्येक वर्ष 1 जुलाईमा राष्ट्रिय डाक्टर दिवस मनाइन्छ। डाक्टर रोयलाई 4 फरवरी 1961 देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गरिएको थियो। डाक्टर दिवस मनाउनुको उद्देश्य हाम्रो जीवनमा डाक्टरहरूको महत्त्वलाई उजागर गर्नु अनि उनीहरूका एक महान प्रतिनिधिलाई सम्झनु अनि सम्मान गर्नु पनि हो। भारतले चिकित्सा क्षेत्रमा ठुलो प्रगति गरेको छ अनि 1 जुलाई कठिन परिस्थितिहरूको सामना गर्दै भए पनि यो लक्ष्य प्राप्त गर्न अथक प्रयास गर्ने सबै डाक्टरलाई साँचो श्रद्धाञ्जली अर्पण गर्ने दिन हो आज। डाक्टर डीवाई पाटेल कलेज अफ फार्मेसी आर्किडोले 1 जुन 2019 राष्ट्रिय डाक्टर दिवस मनायो। यस वार्षिक कार्यक्रमको मुख्य उद्देश्य सबै डाक्टरहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु थियो। डाक्टर सुधीर पाण्डे, सुश्री प्रियतमा पवार, सुश्री सारिका निकम र 15 विद्यार्थीहरूले डाक्टरहरूप्रति कृतज्ञता व्यक्त गर्न लोकमान्य अस्पतालको भ्रमण गरे। विद्यार्थीहरूले चिडवड पुणे स्थित लोकमान्य अस्पतालका प्रमुख सञ्चालक अधिकृत डाक्टर श्रीकृष्ण जोशी, डाक्टर रोहन कोटे एमबीबीएस डीएनबी जनरल मेडिसिन र अन्य धेरै डाक्टरसँग अन्तर्क्रिया पनि त्यस दिन गरे। विद्यार्थीहरूले चिकित्सा विशेषज्ञसँग प्रत्यक्ष अन्तर्क्रिया गरे र औषधि अनि चिकित्सा क्षेत्रको अन्तर सम्बन्धको बारेमा अन्तर्दृष्टि प्राप्त गरे। यसरी विद्यार्थीहरू र संकायले आफ्नो भूमिका खेलेर मानव विज्ञानको यो महत्त्वपूर्ण क्षेत्रको बारेमा जागरूकता फैलाउन खोजे। राष्ट्रिय डाक्टर दिवस मानिसहरूको जीवन र समुदायमा डाक्टरहरूको योगदानको सम्मानमा मनाइने गरिन्छ। दिनको सम्झनामा हुने कार्यक्रमको आधारमा मितिहरू देश अनुसार फरक फरक हुन्छन्। केही देशहरूमा यो दिन बिदा पनि हुन्छ। यद्यपि यी बिरामीहरू र स्वास्थ्य सेवा उद्योगमा संलग्न व्यक्तिहरूले मनाउनु पर्छ। यो सामान्यत स्वास्थ्य सेवा संस्थाहरूले मनाउँछन्। कर्मचारीहरूले डाक्टरहरूको लागि दिवा भोज आयोजना गर्ने गर्छन् जहाँ उनीहरूलाई सम्मानको रूपमा उपहारहरू प्रदान गर्ने गरिन्छ। प्राचीन कालदेखि नै डाक्टरहरू र उनीहरूका जीवनसाथीहरूलाई कार्ड वा रातो कर्नेसन पठाउँदै आएको छ र मृतक डाक्टरहरूको चयनमा पनि फुलहरू राख्ने गरिन्छ। अब इतिहास। डाक्टर दिवस पहिलो पल्ट 28 मार्च 1933 संयुक्त राज्य अमेरिकाको जर्जियाको विन्डरमा मनाइएको थियो। यो पहिलो कार्यक्रममा डाक्टरहरू र उनीहरूका पत्नीहरूलाई कार्ड पठाउने, डाक्टर लङ लगायत मृतक डाक्टरको चिहानमा फुल चढाउने र डाक्टर अनि श्रीमती विलियम टी रान्डोल्फको घरमा औपचारिक रात्रिभोज समावेश थियो। ब्युरो काउन्टी एलायन्सले डाक्टरलाई सम्मान गर्ने अल्मोटको प्रस्तावलाई अपनाएपछि यो योजना सन् 1933 ब्युरो काउन्टी एलायन्सकी अध्यक्ष श्रीमती ईआर हारेसले जर्जिया स्टेट मेडिकल एलायन्सलाई प्रस्तुत गरेकी थिइन्। यो प्रस्ताव 19-20 नोभेम्बर 1935 सेन्ट लुइस मिसौरीमा आयोजित दक्षिणी मेडिकल एसोसिएसनको महिला गठबन्धनको 29 वार्षिक बैठकमा एलायन्सकी अध्यक्ष जे वोनर व्हाइटले प्रस्तुत गरेकी थिइन्। त्यस बेलादेखि डाक्टर दिवस दक्षिणी मेडिकल एसोसिएसन एलायन्सको अभिन्न अङ्ग र पर्यावर्ची बनेको छ। अमेरिकी सिनेट अनि प्रतिनिधि सभाले 101 अमेरिकी कङ्ग्रेसको समयमा

एसजे रिस पारित गर्यो, जुन राष्ट्रपति बुसले 30 अक्टोबर 1990 मा हस्ताक्षर गरे। यो विधेयकले मार्च 30 मा मनाइने डाक्टर दिवसलाई राष्ट्रिय विदा पनि घोषणा गर्यो। डाक्टर मारियन मास, डाक्टर किम्बर्ली ज्याक्सन र डाक्टर क्रिस्टिना लङसँगै आधिकारिक रूपमा डाक्टर दिवसलाई डाक्टर हप्तामा परिवर्तन गर्न आवेदन दिए। यो मार्च 2017 मा स्वीकृत पनि भएको छ। सन् 2017 मा फिजिसियन्स वर्किङ टुगेदरले केविन एमडीमा आयोजना गरिएको राष्ट्रिय चिकित्सक हप्ता मनाउने लेखहरूको श्रृङ्खलालाई प्रायोजित गर्यो। सन् 2018 मा पिडब्ल्युटीले ओपनएक्ससँगको सहकार्यमा चिकित्सक कल्याण र वकालतमा केन्द्रित निशुल्क अनलाइन सम्मेलनलाई प्रायोजित गर्यो। सन् 2019 मा टिडब्ल्युटीले चिकित्सा विद्यार्थीहरू अनि बासिन्दाहरूको लागि छात्रवृत्ति कार्यक्रमलाई प्रायोजित गर्यो। यो हप्ता लामो कार्यक्रम चिकित्सक समुदायको वकालत र समर्थनमा केन्द्रित थियो।

भारतमा 1 जुलाई राष्ट्रिय दिवस किन मनाइन्छ त? अब आउँ यसबारे पनि जानकारी लिउँ। भारतमा 1 जुलाईमा राष्ट्रिय दिवस मनाइन्छ। यो दिन देशका सबैभन्दा सम्मानित डाक्टर र प्रख्यात व्यक्तित्वहरूमध्ये एक डाक्टर विधानचन्द्र रोयको सम्मानमा मनाइन्छ। यो मिति सन् 1882मा उनको जन्म जयन्ती अनि सन् 1962मा उनको पुण्यतिथि दुवैलाई मनाइन्छ। भारतमा यो दिन सन् 1991 मनाउँदै आइरहेको छ। यो दिनले समाजमा डाक्टरहरूको समर्पण, निस्वार्थ सेवा र महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दछ। त्यसै कारण यो दिन मानिसहरूको लागि ठुलो महत्त्व राख्छ। विशेष गरी बिरामीहरू र उनीहरूका परिवारहरू समयमै उपचार र भरपर्दो चिकित्सा सल्लाहमा निर्भर हुने भएकाले राष्ट्रिय डाक्टर दिवस 2026 लागि अस्पताल र मिडियामा सबैभन्दा बढी छलफल गरिएको विषयवस्तु हो, मुखाकार पछाडि निको पार्नेहरूलाई कसले निको पार्छ, अर्थात् बिहाइन्ड द मास्क हु हिल्स द हेलर्स हो। अरूको हेरचाह गर्न आफ्नो जीवन समर्पित गर्नेहरूलाई कसले समर्थन गर्ने, यो ध्यान केन्द्रित गर्न महत्त्वपूर्ण छ। किनभने चिकित्सा अभ्यासलाई केवल प्राविधिक सिपहरू भन्दा बढी चाहिन्छ। यसको लागि लामो समय लाग्ने, कठिन परिस्थितिहरूमा बलियो रहने, बिरामीहरूलाई कुराकानी गर्नु र दबाउमा महत्त्वपूर्ण निर्णयहरू गर्ने क्षमता चाहिन्छ। वास्तवमा 2026 ध्यान केन्द्रित गर्नुमा समावेश रहेको छ डाक्टरहरूमा पर्ने मानसिक र भावनात्मक बोझ बुझ्नु, डाक्टरहरूको कल्याणलाई समर्थन गर्नु अनि कठिन परिस्थितिहरूमा दृढ रहने क्षमतालाई समर्थन गर्नु, चिकित्सा हेरचाहको मानवीय पक्षलाई बुझ्नु, डाक्टरहरूको क्लिनिकल भूमिका भन्दा बाहिरको मूल्याङ्कन गर्नु अनि पेसाप्रति सम्मान बढाउनु। भारतको स्वास्थ्य सेवा प्रणालीमा डाक्टरले महत्त्वपूर्ण भूमिका खेल्छन्। भारत सरकारका अनुसार मार्च 2026 भारतमा 13,88,185 दर्ता भएका एलोप्याथिक डाक्टरहरू थिए र अनुमानित डाक्टर जनसङ्ख्या अनुपात 1.811 थियो, जुन WHO बेन्चमार्क 1.100 भन्दा अति नै राम्रो छ। यी तथ्याङ्कहरूले प्रगति र जिम्मेवारी दुवैलाई प्रतिनिधित्व गर्दछ। तिनीहरूको पेसाको दायरा अनि देशभरि गुणस्तरीय चिकित्सा सेवाको बढ्दो आवश्यकतालाई प्रतिबिम्बित गर्दछ। त्यसैले 2026 पनि राष्ट्रिय डाक्टर दिवसको महत्त्व छ। यसले मानिसहरूलाई सम्झाउँछ कि स्वास्थ्य सेवा प्रणाली र पूर्वाधारमा मात्र होइन तर डाक्टरहरूको समर्पण, सही निर्णय गर्ने क्षमता र लचिलोपनमा पनि निर्भर गर्दछ। आफ्नो डाक्टरहरूलाई धन्यवाद दिने 4 अर्थपूर्ण तरिकाहरू अब बताइरहेको छु। कृतज्ञता व्यक्त गर्न महँगो वस्तुहरू दिनु आवश्यक छैन। सबैभन्दा महत्त्वपूर्ण कुरो के हो भने वास्तविक भावना। व्यक्तिगत नोट लेख्नुहोस्, सल्लाहको टुक्रा, निदान।

उपचार वा प्रोत्साहजनक क्षणको वर्णन गर्ने छोटो नोट डाक्टरको लागि वर्षौँसम्म सम्झनाको कुरा हुन सक्छ। इमान्दार समीक्षाले डाक्टरको कडा परिश्रमलाई स्वीकार गर्नमा मद्दत गर्दछ। यसले बहुविशेष अस्पतालमा भरपर्दो उपचार खोज्ने अन्य बिरामीहरूलाई पनि मद्दत गर्न सक्छ। राष्ट्रिय डाक्टर दिवसमा श्रद्धाञ्जली पोस्ट तपाईँको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने डाक्टरहरूलाई धन्यवाद दिने एउटा सहज उपाय पनि हो। आफ्नो प्रियजनलाई तपाईँले विश्वास गर्ने डाक्टर कहाँ पठाउनु प्रशंसाको सबैभन्दा बलियो रूप हो। यसले डाक्टरको क्षमता र सूचित निर्णयहरू गर्ने क्षमतामा तपाईँको विश्वास प्रदर्शन गर्दछ।

श्रोता मानवहरू, आज 1 तारिक जुलाईको दिनमा हामीले राष्ट्रिय डाक्टर दिवसबारे केही सम्झना गरे अथवा जानकारी दिने प्रयास गर्यौँ र आज यही जानकारीका साथ विश्वमा हामीको कार्यक्रमबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: सुना था डॉक्टर्स भगवान का रूप होते हैं, पर आज ऐसा लगता है कि कोरोना वायरस से लड़ने की इस चुनौती की घड़ियों में भगवान ने ही डॉक्टर्स का रूप ले लिया।
1: नमस्कार, अब समय भएको छ कार्यक्रम विविध चर्चाको, र विविध चर्चाको आजको अङ्कमा म एक यस्ता डाक्टर अनि समर्थित राजनीतिज्ञ बारे जानकारी दिइरहेको छु जसले भारतको चिकित्सा जगतमा अमूल परिवर्तन ल्याएको थिए। उनी हुन् विधान चन्द्र रोय। विधान चन्द्र रोय एक भारतीय डाक्टर र राजनीतिज्ञ थिए जसले सन् 1950 सन् 1962 आफ्नो मृत्यु नउन्जेल पश्चिम बङ्गाल राज्यको मुख्यमन्त्रीको रूपमा सेवा पुर्याए। उनले सल्ट लेक, अहिले विधाननगर निगमको भाग, कल्याणी, दुर्गापुर र अशोकनगर, कल्याणगढ सहित धेरै सङ्ख्या र सहरहरूको स्थापनामा प्रमुख भूमिका खेलेका थिए। भारतमा डाक्टर दिवस प्रत्येक वर्ष 1 जुलाईमा उनको सम्झनामा नै मनाइन्छ। उनलाई सन् 1961 भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट पनि सम्मानित गरिएको थियो। विधान चन्द्र रोयको जन्म 1 जुलाई 1882 पटनाको बङ्कीपुरमा एक बङ्गाली कायस्थ परिवारमा भएको थियो। उनको बुबा प्रकाश चन्द्र रोय बङ्गाल प्रेसिडेन्सी, अहिले बङ्गलादेशमा को खुल्ना जिल्लाको सत्खिरेमा रहेको एक धनी परिवारबाट आएका थिए र एक उत्पादक शुल्क निरीक्षकको रूपमा काम गर्थे। उनकी आमा अगोरका

जमिनी देवी एक धार्मिक र समर्पित सामाजिक कार्यकर्ता थिइन्। रोय पाँच भाइ बहिनीहरूमध्ये कान्छा थिए। उनका दुई बहिनीहरू सुसर भवासिनी र सरोजनी र दुई भाइहरू सुबोध र साधन थिए। उनका आमा बाबु कट्टर ब्राह्मण समाजवादी थिए। प्रकाश चन्द्र जोशीका विद्रोही हिन्दू राजा महाराजा प्रतापादित्यका वंशज थिए, तर उनले आफ्नो पुर्खाहरूबाट धेरै सम्पत्ति पाएनन्। रोयको बाल्यकालको अधिकांश समय उनको आमदानी थोरै थियो, तर उनले र अघोर कामिनीले आफ्ना छोराछोरीहरूको साथै धेरै अन्य गरिब बालबालिकाहरूलाई विशेष गरी अनाथहरूलाई शिक्षा र हुर्काउनमा मद्दत पुर्याए। रोयले जुन 1901 कलकत्ताको मेडिकल कलेज र अस्पतालमा पढ्न भनी पटना छोडे। मेडिकल स्कुलमा पढ्दा पढ्दै उनले एउटा लेख भेटाए जसमा लेखिएको थियो, तिम्रो हातहरूले जे गर्छ त्यो आफ्नो सम्पूर्ण शक्तिले गर। यी शब्दहरू उनको जीवनभरि प्रेरणाको स्रोत रहे। चिकित्सामा थप अध्ययनको लागि सेन्ट बार्थोलेम अस्पतालमा भर्ना हुने उद्देश्यले रोय फरवरी 1909 1200 रुपियाँ लिएर बिलायत गए। सेन्ट बार्थोलेमे अस्पतालका तत्कालीन डिन एक एसियाली विद्यार्थीलाई भर्ना दिन अनुच्छुक थिए र उनको आवेदन त्यस समय अस्वीकार गरियो, तर रोयले हार मानेनन्। रोयले धेरैपल्ट आवेदनहरू पेश गरे र अन्तत 30 भर्नाको लागि बिन्ती गरेपछि डिनले उनलाई आफ्नो कलेजमा प्रवेश दिए। भारत फर्किएपछि रोय प्रान्तीय स्वास्थ्य सेवामा सामेल भए। आफ्नो निजी अभ्यासको अतिरिक्त उहाँले आवश्यकता पर्दा नर्सको रूपमा पनि काम गर्नुभयो। उहाँले कलकत्ताको मेडिकल कलेज र अस्पतालमा र पछि क्याम्बेल मेडिकल स्कुल, अहिले एनआरएस मेडिकल कलेज र कार्माइल मेडिकल कलेज, जो अहिले आर्जिकल मेडिकल नामले पनि चिनिन्छ, मा अध्ययन गर्नुभयो। उहाँले 1948 1950 कार्डियोलोजिकल सोसाइटी अफ इन्डियाको पहिलो अध्यक्षको रूपमा सेवा गर्नुभयो। रोयको विश्वास थियो कि स्वराज भारतको स्वतन्त्रताको लागि कार्यका आह्वान सपना नै रहनेछ। जबसम्म मानिसहरू शारीरिक अनि मानसिक रूपमा स्वस्थ र बलियो हुँदैनन्, उनले चिकित्सा शिक्षाको सङ्गठनमा योगदान पुर्याउनुभयो। उहाँले जादवपुर टिबी अस्पताल, चितरञ्जन सेवा सदन, कमला नेहरू मेमोरियल अस्पताल, भिक्टोरिया इन्स्टिट्युट अफ कलेज र चितरञ्जन क्यान्सर अस्पतालको स्थापनामा प्रमुख भूमिका खेल्नुभयो। 1926 रोयले महिला अनि बालबालिका लागि चितरञ्जन सेवा सदन खोले। रोय महात्मा गान्धीको व्यक्तिगत चिकित्सक र साथी पनि थिए। 1925 रोयले ब्यारेकपुर निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रूपमा बङ्गाल विधान परिषदको चुनाव लडे र बङ्गालका ग्रान्ड ओल्ड म्यान सुरेन्द्रनाथ ब्यानर्जीलाई पराजित गरे। स्वतन्त्र भए पनि उनले स्वराज पार्टीसँग मतदान गरे। साथै 1925 रोयले हुगली नदीमा प्रदूषणको कारणहरूको अध्ययन गर्न र भविष्यमा हुने प्रदूषण रोक्न उपायहरू सुझाव दिन एक प्रस्ताव पेश गरे। रोयले 1929 बङ्गालमा सविनय अवज्ञा आन्दोलनको नेतृत्व गरे र 1930 पण्डित मोतीलाल नेहरूलाई कङ्ग्रेस कार्य समिति अथवा सिडब्लुसीको सदस्यताको रूपमा नियुक्त गर्न राजी भए। सिडब्लुसीलाई गैर कानुनी सभा घोषित गरियो अनि रोय समितिका अन्य सदस्यहरूसँगै 26 अगस्त 1930 पक्राउ परे र अलिपुर केन्द्रीय जेलमा थुनिए। 1931 दाण्डी मार्चको क्रममा कलकत्ता निगमका धेरै सदस्यहरूलाई कैद गरिएको थियो। कङ्ग्रेसले रोयलाई जेलबाट बाहिर रहन र निगमहरूको कर्तव्यहरू निरन्तर निर्वाह गर्न अनुरोध गर्यो। उनले 1930 1931 निगमको एल्डरम्यान र 1931 1933 कलकत्ताको मेयरको रूपमा सेवा पुर्याए। आफ्नो कार्यकालमा निगमले निशुल्क शिक्षा, निशुल्क चिकित्सा सेवा, सुधारेको सडक र प्रकाश अनि पानी आपूर्ति जस्ता योजनाहरू विस्तार गर्यो। उनले अस्पताल र धर्मार्थ औषधहरूलाई अनुदान सहायता प्रदान गर्ने प्रणाली स्थापना गरे। 1942 जापानी बम विस्फोटले रङ्गुन कब्जा गर्यो र जापानी आक्रमणको डरले मानिसहरू कलकत्ताबाट भाग्न थाले। त्यस समयमा कलकत्ता विद्यार्थीहरूको उपकुलपतिको रूपमा सेवा गरिरहेका रोयले स्कुल अनि कलेजका कक्षाहरूका लागि हवाई आक्रमण आश्रयहरूको व्यवस्था गरे र विद्यार्थी, संकाय र कर्मचारीको लागि राहतको व्यवस्था गरे। कङ्ग्रेस पार्टीले पश्चिम बङ्गालको प्रधानमन्त्री, तत्कालीन मुख्यमन्त्री पदको लागि रोयको नाम प्रस्ताव गरेको थियो। यद्यपि रोयले आफ्नो व्यावसायिक जीवनलाई निरन्तरता दिन चाहन्थे, गान्धीजीको सल्लाहमा उनले पद स्वीकार गरे र 13 जनवरी 1948

0: मा पदभार ग्रहण गरे। त्यस समयमा पूर्वी पाकिस्तानको गठनपछि बङ्गाल साम्प्रदायिक हिंसा, खाद्यान्न अभाव, बेरोजगारी र शरणार्थीहरूको ठूलो आगमनसँग जुझिरहेको थियो। पश्चिम बङ्गाल जनतालाई सम्बोधन गर्दै त्यस समय रोयले भनेका थिए, हामीसँग सम्भावनाहरू छ र यदि हामी दृढताको साथ हाम्रो भविष्यमा विश्वासको साथ प्रयास गर्छौँ भने म विश्वस्त छु कि कुनै पनि अवरोध, चाहे त्यो अहिले जतिसुकै ठुलो वा दुर्गम जस्तो किन नहोस्, हाम्रो प्रगतिलाई रोक्न सक्दैन। हाम्रो समस्याहरूको स्पष्ट बुझाइ र दृढ पकडको साथ एकताबद्ध भएर काम गर्छौँ। छब्बिस तारिक जनवरी सन् 1950 रोयले स्वतन्त्र भारतमा पश्चिम बङ्गालको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिए। उनको नेतृत्वमा कङ्ग्रेस पार्टीले सन् 1952 अनि सन् 1957 पश्चिम बङ्गाल विधानसभा जित्यो। उद्योगपति नलिनी रञ्जन सरकारको नेतृत्वमा रहेको 22 सदस्यीय सरकार समितिले भारतमा उच्च शिक्षाको लागि प्राविधिक संस्थानहरू स्थापना गर्न सिफारिस गर्यो। रोयले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पश्चिम बङ्गालमा पहिलो संस्थान स्थापना गर्न सफलतापूर्वक आग्रह गरे, किनकि त्यति बेला राज्यमा उद्योगहरूको सबैभन्दा ठुलो केन्द्रीकरण यहाँ रहेको छ भनी बताउँदै, यसरी मई सन् 1950 भारतीय प्रविधि संस्थान खडगपुर स्थापना भयो र रोय यसको गभर्निङ बडीको पहिलो अध्यक्ष पनि बने। रोयलाई विधाननगर, कल्याणी र दुर्गापुर जस्ता सहरहरूको विकासको श्रेय दिइन्छ, जुन पश्चिम बङ्गालको अर्थतन्त्रको विकासको लागि महत्त्वपूर्ण थिए, जुन अझै पनि विभाजनको प्रतिकूल प्रभावबाट पीडित थियो। विधानचन्द्र रोयको मृत्यु 1 तारिक जुलाई सन् 1962 भयो। संयोगवंश त्यो दिन उनको 80 जन्मदिन पनि थियो। उनको घरलाई पछि उनकी आमा अघोर कामिनी देवीको नाममा नर्सिङ होममा परिणत गरियो। उनले पटनामा आफ्नो सम्पत्ति सामाजिक सेवामा प्रयोग गर्न एक ट्रस्ट पनि स्थापना गरे, जसको पहिलो ट्रस्टी प्रसिद्ध राष्ट्रवादी गङ्गा शरण सिंह सिन्हा थिए। भारत सरकारले 4 फरवरी सन् 1961 रोयलाई भारत रत्न पुरस्कार प्रदान गर्यो। बिसी रोय राष्ट्रिय पुरस्कार उनको स्मृतिमा सन् 1962 स्थापना गरिएको थियो र 1976 वार्षिक रूपमा प्रदान गरिँदै आइरहेको छ। यो पुरस्कार चिकित्सा, राजनीति, विज्ञान, दर्शन, साहित्य र कलाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्न दिइन्छ। डाक्टर बिसी रोय मेमोरियल लाइब्रेरी र बालबालिकाहरूको लागि पठन कक्ष सन् 1968 नयाँ दिल्लीको चिल्ड्रेन्स बुक अफ ट्रस्टमा खोलिएको थियो। आज रोयका व्यक्तिगत कागजहरू दिल्लीको 3 मूर्ति हाउसमा रहेको हामी पाउँछौँ। भारत राष्ट्रले बिसी रोयको सम्मानमा उनको जन्मदिन अनि पुण्यतिथिको अवसरमा राष्ट्रिय डाक्टर दिवस पालन गर्ने गर्छ। लौत श्रोतामानहरू, विविध चर्चाको आजको अङ्कमा बिसी रोयबारे जानकारी दिँदा दिँदै समयले अहिले बिदा माग्ने सङ्केत गरिएको छ र आगामी दिनहरू
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्।

अबर सुनोस मुख्य समाचार राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 सम्म विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण इमानदारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिनको साथै नागरिकहरूको सशक्तिकरण पनि गरेको बताउनु भएको छ वित्त मन्त्री निर्मला सीतारमण आजदेखि फ्रान्सको चार दिनको आधिकारिक यात्राको लागि प्रस्थान हुनुभएको छ उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ र मौसम विभागका अनुसार आगामी दुई दिनमा दक्षिण पश्चिम मनसुन दिल्ली हरियाणा चण्डीगढ अनि पञ्जाबतर्फ बढ्ने सम्भावना छ अब समाचार विस्तारमा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण इमानदारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ उहाँले आज आन्ध्र प्रदेशको अनन्तपुरमा केन्द्रीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो राष्ट्रपतिले

0: भन्नुभयो, युवाहरूको ऊर्जाले प्रतिभा अनि प्रतिबद्धता समावेशी अनि समृद्ध राष्ट्रको निर्माणमा निर्णायक भूमिका निभ्याउनेछ। राष्ट्रपतिले भन्नुभयो कि तीव्र गतिमा बदलिँदै गरेको तकनिकको समयमा सिक्ने प्रक्रिया जीवनभरि जारी रहनुपर्नेछ। यस अवसरमा राष्ट्रपतिले 1268 छात्रहरूलाई डिग्री प्रदान गर्नुभयो अनि 56 मेधावी छात्रहरूलाई स्वर्ण पदकद्वारा सम्मानित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इन्डिया अभियानको 11 वर्ष भएकोमा श्री मोदीले भन्नुभयो, यस पहलको अवसर मानिसको जीवन हरेक क्षेत्रमा देखिएको छ। उहाँले भन्नुभयो, डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले सरकारी सहायता पारदर्शिताको साथ सिधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, डिजिटल इन्डियाले नवाचारलाई देशको कुना कुनामा पुर्याएको छ। डिजिटल इन्डिया कार्यक्रमले देशभरिमै नागरिकहरूलाई जोड्ने, सिक्ने, लेनदेन गर्ने अनि सरकारी सेवाहरूको लाभ उठाउने तरिकालाई परिवर्तित गरेको छ। विगत 11 वर्षमा भारतले बृहत मात्रामा विश्वको सबैभन्दा ठूलो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर इकोसिस्टम मध्ये एकलाई तयार गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: भारत बड़े पैमाने पर इस्तेमाल हो सकने वाले और नागरिकों पर केंद्रित डिजिटल गवर्नेंस प्लेटफॉर्म की मदद से डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर डीपीआई के क्षेत्र में एक ग्लोबल लीडर के तौर पर उभर रहा है। भारत ने इंडिया स्टैक और डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर से जुड़े सहयोग के लिए 24 देशों के साथ समझौता ज्ञापन पर हस्ताक्षर किए हैं। इन समझौतों में डिजिटल पहचान, डिजिटल भुगतान, डेटा साझा करने और सरकारी सेवाओं की डिजिटल व्यवस्था जैसे क्षेत्र शामिल हैं। यूनिफाइड पेमेंट इंटरफेस यूपीआई अब संयुक्त अरब अमीरात, सिंगापुर, फ्रांस, मॉरिशस और श्रीलंका समेत 8 से अधिक उपलब्ध है। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: वित्त मन्त्री निर्मला सीतारमणले आजदेखि फ्रान्सको 4 दिनको आधिकारिक यात्राको लागि प्रस्थान हुनुभएको छ। वित्त मन्त्रालयले बताए अनुसार श्रीमती सीतारमणले भारत फ्रान्स रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन, आर्थिक सहयोग बढाउन अनि निवेश, प्रौद्योगिकी सहयोग तथा नवाचारलाई बढावा दिने उद्देश्यले आयोजित उच्च स्तरीय द्विपक्षीय बैठकहरूमा भाग लिनुहुनेछ। उहाँले एक्स एन प्रोभेन्समा फ्रान्सका वित्त मन्त्री रोलान्ड लेस्कर्ससित भारत फ्रान्स आर्थिक अनि वित्तीय संवाद ईएफडीको सह अध्यक्षता पनि गर्नुहुनेछ। मन्त्रालयले भनेको छ कि ईएफडी अन्तर्गत दुवै देशले विभिन्न क्षेत्रहरूमा अधिक द्विपक्षीय सहयोगको सम्भावित क्षेत्रहरूले भनेको छ कि ईएफडी अन्तर्गत दुवै देशले विभिन्न क्षेत्रहरूमा अधिक द्विपक्षीय सहयोगको सम्भावित क्षेत्रहरूमाथि चर्चा गर्नेछ अनि भारत अनि फ्रान्स बीच आर्थिक सम्बन्धहरूलाई अझ बलियो बनाउनेछ। यात्राको अवधि वित्त मन्त्रीले अन्य केही वैश्विक मुख्य कार्यपालक अधिकारीहरूसँग व्यक्तिगत बैठक गर्नुहुनेछ अनि भारतको बलियो व्यापक आर्थिक आधारभूत सिद्धान्तहरू, चलिरहेको संरचनात्मक सुधारहरू, बढ्दो निवेशका अवसरहरू अनि दीर्घकालिक विकास सम्भावनाहरूलाई प्रदर्शित गर्न मुख्य व्यावसायिक अधिकारीहरूसित वार्तामा पनि भाग लिनुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले मानवताको सेवामा डाक्टरहरूको समर्पण, करुणा, कौशल अनि अटुट प्रतिबद्धताको सराहना गर्नुभयो। श्री राधाकृष्णनले भन्नुभयो कि देशले विगत केही वर्षहरूमा स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले विश्वको सबैभन्दा ठूलो कोविड टीकाकरण अभियान आयुष्मान भारत पहलको माध्यमद्वारा सस्तो स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य सेवा अवसंरचनालाई बलियो बनाउने अनि डिजिटल स्वास्थ्य सेवालाई तीव्र रूपमा अपनाउनाले देशको असल स्वास्थ्यको दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा रेखाङ्कित गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि परव थानेनी हरिशले भन्नुभएको छ कि भारतले सम्प्रभु फिलिस्तिनको स्थापनाको लागि बातचितद्वारा दुई राष्ट्र समाधानको समर्थन गर्दछ। यस अन्तर्गत एउटा यस्तो सम्प्रभु फिलिस्तिनको स्थापना हुन सक्नेछ जो सुरक्षित अनि मान्यताप्राप्त सीमाहरूभित्र इजरायलसित शान्ति अनि स्थिरतासित रहन सक्नेछ। उहाँले यस कुराको पनि उल्लेख गर्नुभयो कि भारतले फिलिस्तिनी मानिसहरूका लागि 17,50,00,000 अमेरिकी डलरभन्दा अधिकको सहायता प्रदान गरेको छ।
2: भारत फिलिस्तीन के लोगों की मानवीय आवश्यकताओं और आकांक्षाओं को पूरा

0: सुधारने के लिए लगातार सहयोग कर रहा है। अब तक भारत फलस्तीन को 17.5 करोड़ अमरीकी डॉलर की सहायता दे चुका है। इसके अलावा भारत समय समय पर मानवीय सहायता, आपदा राहत सामग्री, आपातकालीन दवाइयाँ और सामान्य उपयोग की आवश्यक औषधियाँ भी उपलब्ध कराता रहा है।
1: इंक्लूडिंग इमरजेंसी एंड जनरल यूज मेडिसिन।
2: एयर मार्शल तेजेंद्र सिंह ले आज चीफ अफ स्टाफ कमिटी का अध्यक्ष को एकीकृत रक्षा स्टाफ प्रमुख को रूप में पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गर्नुहुँदै श्री सिंह ले नयाँ दिल्ली में राष्ट्रीय समर स्मारक में पुष्पांजलि अर्पित गर्नुभयो। एयर मार्शल आशुतोष दीक्षित ले आज भारतीय वायुसेना को उप वायुसेना प्रमुख को पदभार ग्रहण गर्नुभएको छ। वहां एयर मार्शल नागेश कपूर को स्थान में नियुक्त हुनुभएको छ, जो 4 दशक भन्दा अधिक को सेवा पछि हिज सेवानिवृत्त हुनुभयो। इस्पात मन्त्रालय प्रशासनिक नियन्त्रण भएको अनुसूची ए कम्पनी मेकन लिमिटेडलाई मिनी रत्न श्रेणी एकको दर्जा प्रदान गरिएको छ। मेकन लिमिटेडले हालका वर्षहरूमा उल्लेखनीय वित्तीय उपलब्धिहरू प्राप्त गरेको छ अनि विगत 3 वित्तीय वर्षहरूमा लगातार नाफा दर्ता गरेको छ। कम्पनीको 31 मार्चको समाप्त वित्त वर्षमा शुद्ध सम्पत्ति 535 करोड रुपियाँ भन्दा अधिक रह्यो। सरकारले सोशल मिडियामा भाइरल भएको त्यस भिडियोको खण्डन गरेको छ, जसमा दावी गरिएको थियो कि प्रधानमन्त्री नरेन्द्र मोदीले नानीहरूलाई स्कूल जानको लागि निशुल्क इलेक्ट्रिक साइकल दिने घोषणा गर्नुभएको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले भनेको छ कि यो भिडियो फर्जी हो अनि एआईको सहयोगमा बनाइएको हो। एकाईले स्पष्ट गरेको छ कि सरकारले यस्तो कुनै योजना वा घोषणा गरेको छैन। मौसम विभागले भनेको छ कि आगामी 2 दिनमा दक्षिण पश्चिम मनसुन दिल्ली, हरियाणा, चण्डीगढ अनि पञ्जाबतर्फ बढ्ने सम्भावना छ। उत्तर प्रदेश, बिहार, उत्तराखण्ड, ओडिसा अनि विदर्भमा आगामी 2 दिन मुसलधारे वर्षा हुने चेतावनी जारी गरेको छ। छत्तिसगढ तटीय कर्नाटक, पूर्वी मध्य प्रदेश, केरल, माही, कोंकण अनि गोवा तथा दक्षिण कर्नाटकको भित्री भागमा पनि आज भारी वर्षा हुने सम्भावना छ। दिल्ली, हरियाणा, पञ्जाब, चण्डीगढ, हिमाचल प्रदेश, आन्ध्र प्रदेश, पूर्वी राजस्थान, पश्चिम बंगालको गंगीय क्षेत्र अनि आन्डामान अनि निकोबार द्वीप समूहमा केही स्थानहरूमा बिजुली चम्कने अनि तीव्र हावासितै वर्षा हुने पनि अनुमान व्यक्त गरेको छ। अफगानिस्तानको सेवा सेनाले पाकिस्तानमा आईएसआईएससित सम्बन्धित ठेगानाहरूमा हवाई हमला गरेको अफगानिस्तानको रक्षा मन्त्रालयले दावी गरेको छ। अफगान मन्त्रालयले एक बयानमा भनेको छ, यो हमला हिजो राति पाकिस्तानको बलुचिस्तान अनि खैबर पख्तुनख्वा प्रान्तहरूमा आईएसआईएसको ठेगानाहरूमा गरियो। यो समाचार युट्युबमा @AIR Cursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमानदारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिनको साथै नागरिकहरूको सशक्तिकरण पनि गरेको बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि फ्रान्सको 4 दिने आधिकारिक यात्राको लागि प्रस्थान हुनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरि डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। र मौसम विभाग अनुसार आगामी 2 दिनमा दक्षिण पश्चिम मनसुन दिल्ली, हरियाणा, चण्डीगढ अनि पञ्जाबतर्फ बढ्ने सम्भावना छ। यसका साथै समाचार पूरा भयो। अब साँझ 6 बजे मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति सङ्गीत लता मङ्गेशकरको स्वरमा।